0: रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। समय नाज़रीन, 25/7/2026 का प्रोग्राम लेकर आपकी खिदमत में हाजिर हैं। हफ्ते का दिन है, मौसम बड़ा खुशगवार है, बादल भी हैं और गर्मी भी है, और उसके साथ साथ सियासी गर्मी भी है जो कश्मीर से हमें आती है। और उसके अलावा समय नाज़रीन, आपको पता है कि हम कोशिश करते रहते हैं इंफॉर्मेशन के लिहाज से, हमारे थिंक टैंक बात करते रहते हैं, और काफ़ी सालों से हम जो लोकल हमारे मसाइल होते हैं, कम्युनिटी के मसाइल होते हैं, लोकल जो पॉलिटिक्स होती है हमारे जो कोपेनहेगन कम्यून में या फ्रेडरिक्सबर्ग में या आगे दूसरी कम्यून में भी जो हमारे साथ रिलेटेड होते हैं मसाइल, उस पर हम लोकल बातचीत करते रहते हैं। सब नाज़रीन, टैक्सी सेल्सकेप जो है एक बहुत बड़ा कारोबारी से अदारा भी कह सकते हैं, कारोबारी कंपनियां भी कह सकते हैं, जो कुछ मर्जी आप इसका नाम दें, लेकिन टैक्सी के बगैर जो है वो आवाम का गुजारा भी नहीं है। ऑफिस में बुक्स होती हैं, एयरपोर्ट पर बुक होती हैं, और काफ़ी सालों से मामला चलते रहते हैं। अब कारोबारी लिहाज से एक नई ब्रांच जो है वो आ गई है, उन्होंने 600 गाड़ियाँ भी लॉन्च कर दी हैं, और जो है वो ड्राइवर भी रख लिए हैं, और तनख्वाहें भी मुकर्रर हो गई हैं। तो समझ नाज़रीन, काम की मंडी में जब लोग आते हैं, नए लोग आएंगे, तो डेफिनेट जो है सहूलियात भी मिलेंगी। तो हमने कहा चूँकि हमारे बहुत सारे लिसनर जो हैं वो इस ब्रांच से तल्लक रखते हैं, और इस ब्रांच में लोग ये ना कहें अनपढ़ हैं, ये लोग पढ़े लिखे हैं, बड़े मेहनती लोग हैं, इसमें इंजीनियर्स भी हैं, इसमें और जो PhD वाले लोग भी ये काम करते हैं, लेकिन काम आहिस्ता आहिस्ता मुश्किल होता जा रहा है। लेकिन जब आपको पक्की तनख्वाह मिलेगी तो आपके लिए बहुत सारी आसानियाँ होंगी। हमें पता चला है कि कोई 29-30 हज़ार के करीब जो है तनख्वाह मिलेगी। इस पर बात करने के लिए हमने तकलीफ़ दी है सैयद तकीर हसन बुखारी शाह साहब से। शाह साहब, एक बार फिर आपको खुश आमदीद कहते हैं।
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम। राजा गफूर साहब, आपको, आपकी टीम को, आपके लिसनर नाज़रीन सबको मेरी तरफ से अस्सलाम वालेकुम। आज मौसम बहुत ही प्यारा है, 18-19 डिग्री है, और बादल भी आते हैं और धूप भी निकलती है, और मौसम जो है वो बिल्कुल मरी जैसा मौसम है। हम ये समझे कि हम गर्मियों की छुट्टी में मरी में आए हुए हैं, और यहाँ की मजेदार जो हवा है उसे मजे ले रहे हैं, और ये हमारे लिए हमारी कुछ किस्मती है, खसूसी तौर पे इस टाइम को देखें जहाँ तेल बहुत महंगा हो चुका है, 17 करोड़ पर लीटर हो चुका है, डीजल जो है वो 17 करोड़ से भी ऊपर चला गया है। तो इससे जो हमारी वार्म की जो या कोल्ड की जो हम इस्तेमाल करते हैं, जो हम घरों में AC वगैरह लगाते थे, इलेक्ट्रिक तो बहुत महंगी हो गई है। ये तो अब जब हमें नए बिल आएंगे तो उसके ऊपर जो लोगों को पता लगेगा कि भाई हमने जो पंखे लगाए थे या AC लगाई थी, तो खुदा की तरफ से ये हमें कोई हमारे पे रहमत है कि मौसम सर्द है और हम लोग इस गर्मियों में इतना AC वगैरह या दूसरी जगह पंखे वगैरह नहीं लगा रहे, तो ये हमारी बचत है। और चीजें तो बहुत ज्यादा महंगी हो गई है, और बाज चीजों की प्राइस जो है वो बहुत ही, खाने पीने की कम है, लेकिन कुछ चीजों की प्राइस इतनी हाई हो गई है कि लोगों की दस्तर से वो दूर है। तो जितना भी आप नजर रखें, ये ना देखें कि भाई यहाँ क्या हो रहा है, यहाँ की गवर्नमेंट ने हमें ये वार्निंग दी हुई है कि आप अपने घर में 3 दिन का खाना, 3 दिन का पानी जो है इसको स्टोर करके रखें, कि खुदा ना खासा कोई ऐसी चीज हो जाती है या कोई ऐसा इंटरनेट सिस्टम बंद हो जाता है तो आपके पास कुछ कैश भी होना चाहिए, ताकि आप जो ग्रोसरी वगैरह खरीदे या कोई चीज खरीदने जाते हैं तो वो आपके पास कैश हो। तो क्योंकि अगर इलेक्ट्रिसिटी चली जाती है या इंटरनेट बंद हो जाता है तो वो कंप्यूटर वगैरह तो काम नहीं करेंगे, टिल वगैरह काम नहीं करेगी, लिहाजा आप कैश देके तो आप अपनी चीजें खरीद सकते हैं। तो राजा साहब, हमें हुकूमत की तरफ ख्याल रखना चाहिए, हमें अपना और अपने बच्चों का सोचना चाहिए, अपने बुजुर्गों का सोचना चाहिए, और हमें कोशिश ये करनी चाहिए कि हम हुकूमत के जो इस वक्त एडवाइजर जो हमें वो हमें कह रहे हैं कि जो हमें वो ایک خبردار ایک بریکنگ نیوز دیتے ہیں, ہمیں اس پہ نگاہ ضرور رکھنی چاہیے اور اس پہ عمل بھی کرنا چاہیے. جی راجہ صاحب.
1: شاہ صاحب آپ نے اچھا کیا بتا دیا. شاہ صاحب چونکہ آپ کا اس برانچ سے تعلق بھی ہے, ہمارے لسنر بھی کافی تعداد میں ہیں, اور یہ جو نئی ٹیکسی نئی کمپنی جو کاروباری کمپنی آئی ہے اور جس کے لیے اب خبریں ہیں کہ 600 ٹیکسیز بھی انہوں نے خرید لی ہیں اور جو انہوں نے ملازم بھی رکھ لی ہیں, جو دوسرے ہمارے لسنر یا یہاں لوگ جو کام کرتے ہیں مختلف نیشنلٹیز کے, اس میں ہماری اپنی جو ہے وہ کمیونٹی اچھی خاصی تعداد میں شامل ہے, تو شاہ صاحب نئے جاب آ گئے, نئی تنخواہیں آ گئی ہیں, نیا سسٹم آ گیا, ذرا ہمارے ناظرین کو ہمارے سامعین کو بتائیں تو صحیح.
2: بسم اللہ الرحمن الرحیم. جیسے کہ 2017 سے ہم فائٹ کر رہے تھے اس ریڈیو پہ, ہر روز ہر ہفتے ہمارا یہی پروگرام ہوتا تھا کہ خدا را باہر نکلے اور پروٹیسٹ کریں کہ بھائی جو ہمارا پرانا ٹیکسی قانون ہے اس کو بچا لیں, اور اوبر وغیرہ اگر آتی ہے تو یہ جیسے انگلینڈ میں بلیک کیب چلتی ہے اور جرمنی میں جو بڑی لوکل کمپنی ہے وہ چلتی ہے, لیکن اس کے ساتھ اوبر بھی چل رہی ہے اور دوسری کمپنیاں بھی چل رہی ہے. اسی طریقے سے ہم اپنا پرانا وقار جو ہے, ہمارے جو پرانی کمپنی ہے جو قانون ہے اس کو ہم بچا لیں. لیکن یہاں پہ لوگوں نے لالچ کی, ہمارے اپنے لوگوں نے جو سب سے زیادہ تعداد میں فارنر تھے, انہوں نے کہا کہ یہ تو پیسہ کمانے کا ایک عمدہ ذریعہ بن گیا, ہم جتنی زیادہ ٹیکسی لیں گے جتنے زیادہ نمبر لیں گے اس کو آگے بیچیں گے. لیکن پھر بھی ہم نے یہ کہا کہ یہ آپ کے لیے خطرہ ہے, آپ اس طرح کی سوچ مت رکھیں. آئیں اس حکومت نے 2017 سے لے کے 2023 31 دسمبر تک یہ مارجن دیا کہ اگر آپ کو یہ لا فورس نے جو ہم نے بنائی ہے اوبر کی, اس کو اس قانون کو اگر آپ ناپسندیدہ سمجھتے ہیں اور یہ آپ کے لیے ڈیفیکلٹ ہے تو آپ اس پہ پروٹیسٹ کر سکتے ہیں. لیکن ہمارے لوگوں نے اس کو مذاق سمجھا اور اس کو دولت کا ذریعہ سمجھا. تو آج آپ یہ دیکھیں کہ آج یہ جو نئی کمپنی یہاں پہ آئی ہے جس نے اب ایف ڈی ایم اور اس کے ساتھ گورنمنٹ اور اس کے ساتھ بی ٹی اور باقاعدہ ٹی وی ٹو اور دوسروں نے جو ایکسبلر اور دوسرے اخباروں نے اس کی تصویریں نشر کر دی ہے کہ وہ اس جمعے کو 30 جولائی سے یہ کمپلیٹلی آن روڈ ہو جائے گی. 590 جو ان کی اپنا گاڑیاں ہیں وہ ایز اے ٹیکسی یہاں پہ رجسٹرڈ ہو چکی ہیں اور عبدہ ہالمن میں کھڑی ہیں اور کچھ آن روڈ بھی آ رہی ہیں. اور یہ جو ہے یہ گرین ٹیکسی جو ہے یہ ویٹ نام کی, یہ سب سے سستی ٹیکسی ہوگی. اس کو اس کے ڈرائیوروں کو یہ لالچ نہیں کہ کیا ہم کما رہے ہیں, ان کو یہ بس ہوگا کہ جو ان کی سیلس کیپ جو ہے ان کو ٹور دے گی وہ ٹور اٹھائیں گے, ان کو ان کی سردردی ختم ہے. انہوں نے 7.5 کینڈے جو کام کر رہے ہیں اس کی ان کو 29,000 یعنی 29,000 کروڑ جو ہے وہ فکس تنخواہ پلس بونس ملے گا. یہ آج کے ماحول کے مطابق یہ خوش آندہ ہے, لیکن یہ ڈنمارک کے آئین کے اور ڈنمارک کے قانون کے سخت خلاف ورزی ہے. کیونکہ چلے ٹھیک ہے جس طرح کا ماحول چل رہا ہے اس میں 29,000 تنخواہ اور بونس جو ملا کر اگر یہ 32-33-40-34-35,000 تک بندے کی تنخواہ نکل آتی ہے تو یہ ایک خوش آئندہ بات ہے. لیکن جو وارمین چل رہے ہیں جن کے پاس وارمین تو نہیں, جو وہ کیب آنر آپ ان کو کہہ سکتے ہیں, وہ وارمین شپ تو وہ تو ویلنگ والی تو ختم ہو چکی ہے. اب یہ جب 590 گاڑی جمعے کو سڑک پہ آئے گی تو آلریڈی یہاں پہ 3500 سے لے کے 4,000 گاڑی جو ہے وہ کوپن ہیگن میں ٹیکسی چل رہی ہے. تو اس سے آپ یہ دیکھ لیں کہ کتنا بڑا جھٹکا لگے گا, ارتھ کوئک آئے گی اور وہ کمپنی جو ہے وہ اپنے گاہکوں کو سستے سے سستا اور جو ہے روٹ وہ مہیا کرے گی. ابھی میں آج پڑھ رہا تھا ایک